आज दे सर सर द सिंगर ची कुम देखे नाम सदा रईस बचा दा मैंने देखो खौर देने लगा खा उर्दन को खबर है तेरी बाकी गी मुंग सर यो सॉन्ग दे सॉन्ग दे सॉन्ग दे खाजी खा خاور دن کو خبر میں کولا پدے پر چیز منگو آفر چکم دے منگو وای چ دینہ تاسو فائدہ او چتکی اور دتا ستو فائدہ اوم درکی ولی چی منگو کسو اکثر علاقے کی زمونگو خلق اغا چی منگو کلا آفر ول گمو تدیر جات خلق رزی سیدا آفر تدیر جات خلق رزی دانہ چ رزینا دوما چ دیر جات خلق ور نہ فائدہ او چتکی

0: लला ये छे यमन खान वजीर फ्रॉम रजमक भाई शेर में दे गलत शामिल को
1: जी
0: अच्छा शेर लला सदा से लिख रहा हूं ना खैर दे का ओ अच्छा खैर दे के उसका कमरा दे परवानस्ता मरा दे परवानस्ता मुसलमान नस्त परवानस्ता मुसलमान दे जनाजे लहू बरसे खुलाला पद शेर बन सही पेश हुआ नहीं साइड डेर जूता वाला कि वो गलत शामिल कर दे यो जहान मुना चाहे महान वफा फ्रॉम जनखेल सलाम टू यमन खान अन खान दे बहार और जलमरुद फातिमा वजीर सने मरवा वजीर खफसा खटक मुस्कान खटक दिलरुबा खटक रुबिना वजीर सानिया वजीर रफिया वजीर जी यमन खान हर कलाई वल ویلکم ورتکا چھ شکریہ ایم ایس ڈی نایاب وزیر تکا چھ ایم ایس یو زبردست یو جہان عمران خان وزیر فرام رزمک بھائی دا ٹپا دا ہانے وفات ڈلی وی